0: کی تازگی کا سفر طے کیجیے.
1: علیک یا سیدی,
0: یو سی پی کی دنیا کے ساتھ. تو سنتے رہیے
1: سید الاولین والآخرین.
0: FM 92.6.
2: ویلکم بیک آفٹر دا بریک. آپ سن رہے ہیں پروگرام سفر ہدایت, میں ہوں آپ کا میزبان زرین عثمان. ڈاکٹر صاحب, اب اگلا سوال ایک یہ ہے کہ آپ یہ کہہ رہے ہیں کہ اللہ تعالیٰ نے زمین پر انسان کو بھیجنے سے پہلے اس پر ایک امانت پیش کیا, اس کے بعد وہ یہاں پر آ گیا. ہم قرآن پڑھتے ہیں تو ہمیں یہ بھی پتہ چلتا ہے کہ زمین پر تو ہم دراصل حضرت آدم اور حضرت حوا کے ممنوع پھل کھانے کی وجہ سے آئے تھے, تو ان دونوں باتوں میں مطابقت پھر کیسے پتہ کی جائے؟
3: دیکھیں, وہ جو واقعہ ہے نا, وہ ہماری دنیا میں آنے کی وجہ نہیں تھی. وہ واقعہ یہ تھا کہ اللہ نے انسان کو دنیا میں بھیجنا تھا, جنت اور جہنم میں کون جائے گا اس کے لیے منتخب کرنے کے لیے آزمانا تھا. لیکن اس آزمائش میں چونکہ انسان کے نفس اور شیطان کا ایک رول نمایاں ہونا تھا, اس وجہ سے اللہ تعالیٰ نے تجرباتی طور پر آدم و حوا علیہ السلام کو اس دنیا میں بھیجنے سے پہلے ایک باغ میں بھیجا, اور وہاں ان تجربات سے گزار کے ان دونوں کو دنیا میں بھیجا کہ جن تجربات سے گزر کے ان دونوں میاں بیوی یعنی آدم و حوا علیہ السلام کو بھی اور پھر ان کی اولاد یعنی ہم انسانوں کو بھی یہ ہمیشہ کا سبق مل جائے.
2: اچھا, یہ شیطان ہے کہ جو میاں بیوی تھے, حضرت آدم اور حضرت حوا شوہر اور بیوی تھے,
3: یعنی معلوم ہوتا ہے ان واقعات سے کہ ابتدا میں تو ایسا نہیں تھا لیکن اس کے بعد ہو گیا. یعنی ظاہر ہے کہ وہ جو واقعہ ہے پھل کھانے کا, اس سے معلوم ہوتا ہے کہ ابتدا میں تو ان کے لیے وہ چیز ممنوع تھی لیکن شیطان کے ورغلانے پر ان سے غلطی ہو گئی. لیکن اس کے بعد تو ظاہر ہے کہ اللہ کی طرف سے جو واقعات بیان ہوئے ہیں اور جو تمام اس کی سیکونس ہے, اس سے معلوم ہوتا ہے کہ ظاہر ہے کہ میاں بیوی تھے, ان کی اولاد ہوئی. یہ ساری اولاد انسانیت ان دونوں میاں بیوی ہی کی جائز اولاد ہے کہ جو پھیل گئی ہے.
2: جی, اچھا, اللہ تعالیٰ نے حضرت آدم اور حضرت حوا کو ساری بات سمجھا دی تھی, شیطان نے ان سے آ کر ایسا کیا کہا کہ وہ مطلب اس نے ساری گیم ہی کھٹائی میں ڈال دی؟
3: دیکھیں, یہ بتایا گیا ہے کہ ایک چیز برائی ہوتی ہے, بری ہوتی ہے, انسان کو معلوم بھی ہوتا ہے, مگر شیطان آتا ہے اور آپ کو ایسی پٹی پڑھاتا ہے, ایسے آپ کو سبز باغ دکھاتا ہے اور ایسی نصیحت کرتا ہے کہ جس سے انسان وقتی طور پر دھوکے میں آ جاتا ہے. ایک جانب اس برائی کی اٹریکشن ہوتی ہے, درخت کے پھل میں ظاہر ہے کہ بڑی جاذبیت تھی, دونوں کو وہ اپنی طرف متوجہ کر رہا تھا پھل بھی, لیکن بہرحال ان کے ذہن میں یہ تھا کہ ایسا یہ ٹھیک نہیں ہے. دوسری جانب شیطان نے ان کو یہ کہنا شروع کیا کہ تمہیں معلوم ہے کہ یہ تمہارا رب تم کو اس سے کیوں دور رکھ رہا ہے کہ کہیں تم ہمیشہ کی زندگی نہ پالو, کہیں تم فرشتے نہ بن جاؤ وغیرہ وغیرہ, اور اس نے خوب دھوکا دیا, خوب ورغلانے کی کوشش کی. معلوم ہوتا ہے کہ بالآخر وہ اس پریشر میں آ گئے اور ان سے وہ غلطی ہو گئی. اللہ تعالیٰ یہ چاہتے تھے کہ آدم و حوا اور ان کی اولاد کو اس بات کا اندازہ ہو کہ شیطان یہ کرے گا. انسان کے لیے موت تک اس دنیا کی زندگی میں شیطان کے ساتھ جہاد, شیطان کے ساتھ لڑائی, اس کا مقابلہ کرنا, یہی اصل میں مارکہ ہے جس میں انسان کو ڈال دیا گیا. یہی ہماری آزمائش ہے. ہمارے اندر ایک نفس ہے, ہمارے اندر خواہشات ہیں, ہمارے اندر انانیت ہے, اور شیطان اس کو برنگیخت کرتا ہے, اس کو وسوسہ اندازی کے ذریعے سے ابھارتا ہے, نمایاں کرتا ہے. ہم کو یہ کہا گیا ہے کہ ہم اس کا مقابلہ کریں اور اس کی وسوسہ اندازی کو سے متاثر نہ ہوں, اور نیکی اور ہدایت کے اس راستے کو اختیار کریں کہ جو اللہ نے اپنے پیغمبروں کے ذریعے سے ہم تک پہنچایا.
2: اچھا, ویسے ڈاکٹر صاحب, یہ ابلیس نے آدم سے اس قدر دشمنی پالی کیوں؟
3: حسد میں مبتلا ہو گیا نا. اصل میں آپ یہ دیکھیں, یہی تو اس دنیا میں بھی ہم مشاہدہ کرتے ہیں. آپ کے پچھلے کسی سوال میں آپ جائیں جہاں آپ کچھ دو ڈاکوں کا ذکر کر رہے تھے, تو آپ نے کیوں نہیں پوچھا کہ یہ ڈاکو ڈاکو کیوں بنے؟ دیکھیں, انسان کے اندر برائی ہوتی ہے, اور یہ جو ابلیس تھا یہ جن تھا, جنوں کے اندر برائی ہوتی ہے, یعنی برائی کا رجحان ہوتا ہے. میں آپ تو شریف آدمی ہیں, میں اپنے بارے میں کہہ رہا ہوں, بعض اوقات میں حسد میں مبتلا ہو جاتا ہوں. کسی دوسرے کو اپنے سے آگے نکلتے ہوئے دیکھتا ہوں تو میں کہتا ہوں کہ یار یہ کیا ہوا ہے. ایک آگ سی دل میں پیدا ہوتی ہے, لیکن پھر آدمی اس کا مقابلہ کرتا ہے کہ بھائی اگر کوئی آگے نکل گیا تو ڈیزرو ہی کرتا ہوگا, خدا کا فیصلہ ہے, تم بھی کوشش کرو, تمہیں آخر کیا ہے. تو آدمی اس کا مقابلہ کرتا ہے. ابلیس نے وہ نہیں کیا. اس ظالم نے یہ جانا نہیں کہ یہ سجدہ کرنے کا حکم خدا تعالیٰ رب کائنات دے رہا ہے, तो उसकी बात को अगर समझ में नहीं भी आ रही बात तो मान लो उसने इस हसद को पाल लिया, वो उसकी आग में आगे बढ़ गया। जरीन साहब, आपको दुनिया में इस तरह के मुशाहिदात नहीं होते लोगों के?
4: जी।
3: और उस हसद में मुब्तला हो जाते हैं, जिंदगी भर रहते हैं, न सिर्फ इंसान बल्कि कबीले, खानदान, कौमें। उसकी मिसालें आप ये देखिए कि एक सामने की बात है यार, अनफॉर्चुनेट बात है, हमारे यहाँ सियासत में, मजहब में यार फिरके होते हैं, फिरके एक दूसरे से ठान लिए, उनकी बात नहीं सुननी। ये क्या होता है? रकाबत, हसद। इसी को खत्म करने के लिए अल्लाह ताला ने रिपीट किया है इन वाकयात को कि जो इब्लीस के इंसान और आदम अलैहिस्सलाम के खिलाफ एक बागियाना रवैये की शक्ल में हमारे सामने आता है। तो अल्लाह ताला ये बताते हैं कि उसने हसद किया, अबा वस्तकबरा, तकब्बुर किया, अपने आप को बड़ा समझा। हसद में ये होता है कि भाई बेहतर तो मैं था, बड़ा तो मैं था, खूबसूरत तो मैं थी, यू नो फला फला, यू नो, तो इसको कैसे मौका मिल गया। तो ये एक गलतफहमी होती है जिसकी वजह से इंसान के अंदर दूसरे शख्स के बारे में नफरत, रकाबत, दुश्मनी पैदा हो जाती है। लेकिन उसके बाद कुछ लोग काबू पा लेते हैं और कुछ लोग उसके फ्लो में बह जाते हैं। तो असल में ये हुआ।
4: ठीक है। अच्छा, इब्लीस जो है वो आदम का दुश्मन है या नेकी का दुश्मन है? यानी सवाल को मैं अगर इस तरह से पुट अप करूं कि उसको नेक जिन भी एक आंख नहीं भाते, या सिर्फ वो इंसानों के पीछे ही पड़ा हुआ है?
3: नहीं, देखिए असल में बात यह है कि बुराई बुराई को जन्म देती है, जैसे नेकी नेकी को जन्म देती है। उसने दुश्मनी तो की इंसान के साथ, लेकिन अब वो मालूम होता है कि जिन्नात का भी दुश्मन बन गया है। वजह यह है कि कुरान मजीद से मालूम होता है कि इब्लीस के फिर चेले जहां इंसानों में है वहां जिन्नात में भी है। अब उसकी एक फौज है, अब उसका एक लश्कर है। तो ये जो लश्कर है उसका, इब्लीस का, ये है शयातीन, और ये मिलकर अब इन्होंने मिशन बनाया हुआ है बुराई को, ईवल को। तो जाहिर है कि जहां उसने दुश्मनी इंसान से की, वहीं उसने फेलो जिन्नात से भी की।
4: ठीक है। अच्छा, हम ये देखते हैं अपनी हमारी जिंदगी में, ये हमारा आम मुशाहिदा है कि हम अपने दुश्मनों को लेकर बड़े वॉचफुल होते हैं, और इब्लीस से बड़ा दुश्मन तो हमें इस दुनिया में नहीं मिल सकता, लेकिन हम बड़ा मुकाबला करते हैं, उसके खिलाफ अपना डिफेंस इख्तियार करते हैं। तो मेरा जो सबसे बड़ा दुश्मन इब्लीस है, मैं उससे क्यों बेखबर हूँ? उससे कभी मैं अपने आप का अपना दिफा क्यों नहीं करता उसके?
3: ये बात बार बार कुरान मजीद कहता है कि देखो, इन्नहु लकुम अदुवुम मुबीन, वो तुम्हारा खुला दुश्मन है। असल में इसमें मुश्किल ये है जरीन साहब के इब्लीस को और शैतान को, शयातीन को एक बड़ी एडवांटेज हासिल है हमारे ऊपर, और वो है उसका इनविजिबल होना।
4: ठीक है।
3: वो हमको नजर नहीं आता। कुरान कहता है कि वो और उसका लश्कर तुम्हें वहां से देखते हैं जहां से तुम उनको नहीं देख सकते। तो वो जालिम आता है, जैसे उसने आदम और हव्वा अलैहिस्सलाम के साथ किया, हमदर्द की हैसियत से आपके अंदर घुसता है, आपके रगों में। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इंसान का खून जैसे दौड़ता है ना रगों में, ऐसे ही शैतान दौड़ता है। तो वो आता है आपके अंदर, ख्यालात पैदा करता है, आप समझते हैं कि आपके अपने आइडियाज हैं। उसके बाद वो बुराई के ख्यालात के जो उसकी तरफ से आपके अंदर इंजेक्ट किए जाते हैं, या यूं कहें कि जो आपके अंदर कुछ बुराई के रुझानात होते हैं, उनको वो बरंगेख्त करता है, एक कैटलिस्ट का एक रोल अदा करता है। तो आदमी समझता है कि यार ये तो मेरे ही ख्यालात हैं, इसलिए कि उसको लगते बड़े अट्रैक्टिव हैं, तो वो उसकी तरफ माइल हो जाता है। तो इंसान की ये कमजोरी है, लेकिन इसका ये मतलब नहीं है कि ये उसकी एडवांटेज, फैसला कुन एडवांटेज है। नहीं, असल में फैसला कुन चीज अल्लाह की रहमत है। फैसला कुन चीज इंसान के अंदर तौबा और इस्तिग़फ़ार का रुझान, इम्कान है। फैसला कुन चीज ये है।
4: ठीक है। तो शैतान का मकसद क्या है, कि मुझे वक्ती तौर पर गुनाहों में मुब्तला करना है या मुझे जन्नत से महरूम करना है?
3: शैतान का मकसद, इब्लीस का, खुदा के, सुनिए आप, खुदा के उस फैसले को गलत साबित करना है कि जो उसने इंसान का इंतखाब किया और फरिश्तों और जिन्नात को उसके आगे झुकने का हुक्म दिया। उसने कहा कि मैं अब आपको बताऊंगा कि ये जो आपने जिसका इंतखाब किया, ये इंतखाब गलत था, ये इस काबिल ही नहीं था। आपने मुझे, मैं उसकी बात पर आपको समझा रहा हूँ, उसने मुझे, आपने मुझे अबस मुश्किल में डाला और इस उस हुक्म पर अमल करने के लिए कहा कि जो हुक्म गलत हुक्म था। उस जालिम ने अल्लाह ताला के खिलाफ न सिर्फ ये कि बगावत की, बल्कि बगावत पर अड़ गया।
4: ठीक है। नहीं, ये तो बड़ी इंटरेस्टिंग स्टोरी बन जाती है। क्या कुरान से हमें कुछ पता चलता है कि जन्नत के दिन जीतेगा कौन, किसकी जीत होगी?
3: सब वो इंसान के जो
4: नहीं, हम कह रहे हैं कि शैतान और आदम वर्सेस एडम वर्सेस सैटन,
3: دیکھیے بات یہ ہے کہ شیطان کی جیت تو ہو نہیں سکتی نا, اس لیے کہ وہ تو سب سے آگے ہوگا جہنم میں. تو اس کو اگر فرض کیجیے کہ بتا بھی دیا جائے کہ یار تمہارے کچھ ساتھی بھی تمہارے ساتھ ہیں اور تمہیں کچھ جزوی کامیابی حاصل ہوئی ہے, تو وہ کہے گا یہ بھاڑ میں جائے وہ کامیابی, مجھے اس جہنم سے نکالو, وہ تو یہ کہے گا.
4: ٹھیک ہے ڈاکٹر صاحب, بہت بہت شکریہ آپ کا, ہم نے بڑا کچھ لرن کیا آپ سے اور بڑی سیر حاصل گفتگو تھی. سامعین آپ کا بھی پروگرام سننے کا بہت شکریہ, ہم امید کرتے ہیں کہ آپ کو ہمارا آج کا پروگرام پسند آیا ہوگا. اگلے پروگرام تک کے لیے اپنے میزبان زرین عثمان کو ایف ایم 92.6 کی پوری ٹیم کے ساتھ اجازت دیجیے. خدا حافظ ناصر.